Thank you.

कैंसर बना से शुरू कर दीजिए गंदेश पत्थर पांच पक्षी विषाक्त चीजले बोले सब खाऊ सब छाड़ा संबंधी रोग को सब खुट्टा झंपने पूरा हाथ खुट्टा में टाउको पूरे दुखेगा सब सफल उपचार गरिरहेको छ र मसँग आउनेहरू भन्नेहरूबाट सिफारिस लिएर आएको खण्डमा मैले पाँच पैसामा लिएर औषधि उपचार गरिरहेको छु। अहिलेसम्म एकदमै सफल उपचार भइरहेको छ। अब मेरो खण्डमा अङ्क 90 20 21 29 41

0: उज्यालो गरेर जुत्ता अझ उहाँ पुग लगाएर हिँड्नु पर्ने र प्रति सर्पले टोकिहाल्छ नि
1: है मनमा सम्झे सर्पको टोकाइबाट बच्न त गाडीमा जाँदा कम्फोर्ट लगाउने सुत्नु अघि ओछ्यान पक्राउन जुगाडेर मात्रै सुत्ने बारे बसाल्नु पर्छ भनेर निस्ने भन्नुभएको थियो
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने राजपराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर निस्के भन्नुभएन
1: भन्नुभयो नि निस्के त घर वरिपरि घुमहरू तातो लगाइया नदी जाँदामा बिस्तारो सर्प हुन सक्ने भए पनि नजाने पनि भन्नुभएको थियो
2: सात बजेसम्म कार्यक्रम हुने बेहोला सरसा जानकारी गराउँदछौँ।

जानकारीका लागि कार्यक्रम चौधरी अठानब्बे डबल जिरो त्रिपन्न उनासी पचहत्तर र अन्ठानब्बे चालिस अडचालिस उनसा

ती ब्याङ्केट लगायतका विभिन्न सामग्रीहरू उठाएको सबै प्राधिकरणले जनाएको छ। यसै चाहिँ स्थानीय बासिन्दाका अनुसार सुरुमा भुइँचाल गएको जसको आवाज आएको थियो। लगत्तै बढी गण्डकीमा पहिलो कार्य आयोग त्यसलाई चेतावनीमा स्थानीय सुरक्षित स्थानतर्फ गए, जसका कारण पछि आएको नेतो सहितको ठूलो बाढीले घरभित पुल र जलविद्युतमा क्षति पुर्याए पनि धेरै मानवीय क्षति हुनबाट जोगिएको स्थानीय बासिन्दाहरूको भनाइ उद्धृत गर्दै गोर्खाका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसैबीच मधुर दस गते भोटिकोशी बाढीमा 269 बालबालिकाले अभिभावक गुमाएको पाइएको छ। सम्पर्कविहीन भएका 41, आमा गुमाएका सम्पर्कविहीन भएका 67 र बुवा गुमाएका सम्पर्कविहीन भएका 161 बालबालिका छन्। यो राष्ट्रिय बाल अधिकार परिषदले गरेको बाढी प्रभावित बालबालिकाको प्रारम्भिक प्रतिवेदन 2083 को तथ्याङ्क हो।

0: नेपाली मार्फत त्यो चाहिँ भोलि प्रसारण भइरहेको छ आज खबरमा। भोलि गण्डकीले पुल बगाएको स्थानमा आज बाटो पहिले बिजुली छ निर्माणको काम थालेकी
1: घरहरू बताउने बासिन्दाहरूको लागि अस्थायी आवास र निजी आवासको काम पनि सँगसँगै

مسافه دائما تحريم ثلاثه على الزميل مزاري سامانچ خبر

0: unsere Geld.
1: Thank you.

आरक्षण द्वारा संचालित सीआईएन को बिहान छ बजे को साझा खबर सक्नु अघि मुख्यमुख्य खबर थिए। परिवर्तनमा आएको बाघेले व्यवस्था पाँचजनाको खोजी कार्य आज बिहानैदेखि शुरू हुने भौतिक संरचनाको क्षति मूल्याङ्कनका लागि विज्ञ सहित

समस्यालाई मात्र विषयमा भेट गरे सफा स्वस्थ

Santana de Salvador,

Thank you.

एक पटक मलाई सेवा गर्ने मौका दि

0: जस्ता लक्षणहरू देखिन सक्छन्।
1: होइन, त्यसलाई सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
0: त्यसो भनेर कहाँ हुन्छ? पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
1: घरका फर्सामा निकाल्नु पर्यो, यत्तिकै
0: लिइहाल्नु। यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका फर्सामा निकाल्ने तर्फ राख्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने अहिलेका कारण ज्यान समेत जान सक्छ।
1: हो, मैले भनेको कुरा सही हो। ज्यान माथि पो भन्नु, ज्यान नभए के भन्नु?
2: समाज
3: के लिए जो सब जावाज़ी

0: तनी सामग्री बिक्री हुन्छ। अनि पशुको दाना, माछाको दाना, औषधि, ज्ञान, चोकर, विषादी, बिउ बिजन, नर्खा तथा त्यस्तो एउटा सबै उपलब्ध छ।
1: हाम्रो गाई भैँसी बिरामी भयो भने नि?
2: सुन्नुहोस् न भाइ, तपाईँको पशु बिरामी भयो भने घरमै गएर उपचार गरेको कारणले प्राथमिक सल्लाह पनि दिइन्छ।
0: अनि पशुको खाना विधिमा अझ गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ।
1: किसानलाई त साँच्चीकै धेरै सुविधा रहेछ।

0: चलन चक्कर बिसाइ बिउ बिजन मल खाद तथा त्यस्तो औजार पनि उपलब्ध छ।
1: हाम्रो गाई भैँसी बिरामी भयो भने नि
0: सुन्नुहोस् न भाइ, तपाईँको पशु

Yeah, that's another level.

0: చాలా ఎక్కువ జనానికి శాంతి ఇస్తుంది.
1: ఒక్క మన సేవా

0: व्यवस्थामा निकालिसक्न राम्रो भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अनलोड गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: उहाँले भनेको कुरा सही हो, ज्यान बाँचेको धन ज्यादै नभए के हाल

に入れたのは3倍高だと言ってくれているのは、それが必須で書くんだよね。

Thank you.

0: ساعتی ها به دست همون کارت
1: کنید. من پتیه بگیم که ما این

0: विभिन्न आइटमका मौसमी र बेमौसमी तरकारी र फलफुलहरू च्याल लगायतका तरकारी र फलफुल भएको फसललाई एकपटक सेवा गर्ने मौका अवश्य
1: दिने
2: किसान चौकदेखि पश्चिम सिंचाइको मूल्य घरमा सरकारी तथा

0: ci sono qua la parola, la tradizione, ma...
1: Mi chiedevo

Mas tutto bene.

0: रासायनिक विषाक्त प्रयोग गर्ने र प्रयोग गरेको फलको तरकारी खानेले रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस आउने जस्ता तत्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ। रासायनिक पिसारीको सट्टा जैविक तथा परम्परागत पिसारीको प्रयोग गर्न सकिन्छ। यस्ता धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: परम्परागत पिसारी नै प्रयोग गर्छु।

Thank you.

Thank you.

Thank you.

ఖండా పట్టణాలకు దాని చాయం కోసం విశాఖ సమయం అన్నయాలు

41, 86, 87, 88, 89, 90, 91, 92, 93, 94, 95, 96, 97, 98, 99, 100, 101, 102, 103, 104, 105, 106, 107, 108, 109, 110, 111, 112, 113, 114, 115, 116, 117, 118, 119, 120, 121, 122, 123, 124, 125, 126, 127, 128, 129, 130, 131, 132, 133, 134, 135, 136, 137, 138, 139, 140, 141, 142, 143, 144, 145, 146, 147, 148, 149, 150, 151, 152, 153, 154, 155, 156, 157, 158, 159, 160, 161, 162, 163, 164, 165, 166, 167, 168, 169, 170, 171, 172, 173, 174, 175, 176, 177, 178, 179, 180, 181, 182, 183, 184, 185, 186, 187, 188, 189, 190, 191, 192, 193, 194, 195, 196, 197, 198, 199, 200, 201, 202, 203, 204, 205, 206, 207, 208, 209, 210,

0: प्रोटीन बनाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हेतु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिनो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ। सुखमय जीवन बिताउँ।
2: रेडियो कुमारवाला एफएम द्वारा चलिएको छ यी सन्देश।

0: नम्बर शून्य 84400 211 98487 र 98585845
1: खाने पानी के

Sabes,

ಸಂಸ್ಕಾರ ವಿಪರ್ಯಾಸವಾದ ರಾಜ್ಯ ಪಶ್ಚಿಮ

बिछा के और काम बना खाना खाने से सुखा दिया उसमें।

तयारीमा सञ्चय सुरक्षा पर्यटन अन्तर्गत राजनको नगरपालिकाका स्थित जनशिक्षा माध्यमिक विद्यालय र पुरानो मतदाता स्थित भेरी माध्यमिक विद्यालयमा अनुगमन भइरहेको नगरपालिका उपप्रमुख मनकला कुमारी वडा नम्बर 5, 8, 10 का वडा अध्यक्ष महिला तथा बाल बालिका इकाई प्रमुख अनिता चौधरी बाकी स्कूल क्लब कार्यकारी निर्देशक रवि कुमार वडा प्राविधिक सलाहकार साजिद अली सिद्दिकी परियोजना संयोजक किशोरी दीक और क्षेत्रीय प्रेमेची विद्यालयमा सञ्चालित गतिविधि अवस्था र उपस्थिति बारे उपलब्धि बारे जानकारी दिएर अनुगमनको क्रममा स्टिक्स 17 अभिभावक शिक्षा तथा समुदाय प्रहरी साझेदारी अभियान लगायतका गतिविधि

खरीद गर्न भनेको धानको न्यूनतम समर्थन मूल्यमा 15,000 मेट्रिक टन धान खरिद गर्न योजना बनेकोमा श्रीमती चौधरी धान खरिद गर्न निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत प्रणाम कोषले समूहले धान खरिद प्रक्रियाको बढाए अधिकारी आर्थिक वर्ष 2083 84 वर्षीय धान खरिदका न्यूनतम समर्थन मूल्य मोटा धानका लागि प्रति क्विन्टल 3,660 र मध्यम धानका प्रति क्विन्टल 3,860 रुपियाँका गर्दा यी मूल्य कार्यान्वयनका लागि मध्यम चौधरी सम्बन्धित इकाइ पक्षले सामान्य प्रतिरोधता कि धान खरिद प्रक्रिया दशौं तिहारको बीचमा सुरु गर्न योजना र उद्योग मन्त्रालयको योजनामा धान खरिदका लागि श्री चौधरी नियमित समन्वय सरकार प्रकार न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रियाको बढाइ आफ्नो उत्पादनको मूल्य उचित मूल्य पैदा हो बजारमा मूल्य सम्बन्धित अनिश्चितता कर हुन मन्त्री चौधरीको अपेक्षा रहन्छन्। राष्ट्रिय समाचार सन्देश

चिन्हको गाई तपाईँले दुध

भाइ तपाईँको कसो बिरामी भयो भने घरमा गएर उपचार गरिनुपर्छ भने प्राथमिक सल्लाह पनि दिइन्छ अनि पशु तथा भारी बिमार अझ गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ।

Pero solo da una cita.

Ah, ma che

Thank you.

पीपल्स स्वास्थ्य सेवा विभाग का नियुक्त महानिदेशक संघ डाक्टर कृष्ण प्रसाद पौडेल जानकारी दिनुभएको छ। स्वास्थ्य पत्रकार मञ्चले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले मानसिक स्वास्थ्य समस्या भएका 20% नागरिकले मात्रै आवश्यक परेको समयमा सेवा पाउने गरेको जानकारी दिनुभयो। उहाँको अनुसार नेपालमा करिब 10% नागरिकमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको छ भने सन् 2020 को सर्वेक्षणले 5.92% किशोर किशोरीमा यस्तो समस्या देखिएको छ। नेपालमा वर्षेनी झण्डै 7200 जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेको उल्लेख गर्दै उहाँले मानसिक स्वास्थ्य सेवामा सरकार लगानी न्यून हुँदा कार्यक्रम सञ्चालनमा समुचित थपिएको बताउनुभयो। कार्यक्रममा स्वास्थ्य तथा खाद्य सुरक्षाका मन्त्री सभ्यताले मानसिक स्वास्थ्य सम्बन्धी अन्य निर्माण प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो।

समय भारतीय दर बढ्दै जाँदा नेपालले भने बहुआयामिक गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्र संख्या विकास कार्यक्रम यूएनडीपी र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरेको ग्लोबल मल्टी डाइमेन्सनल पोभर्टी इन्डेक्स 2026 प्रतिवेदन अनुसार नेपाल गरिबीको दर र कुल संख्या दुवै घटाउन सफल सीमित देशहरूको सूचीमा परेको छ। दसैँ सैन्य क्षेत्र अझै पनि उच्च गरिबीको जोखिममा रहेको छ। छिमेकी देशहरू भारत पाकिस्तान र अफगानिस्तानमा जनसङ्ख्या वृद्धिका कारण गरिबीको कुल संख्यामा अपेक्षित सुधार हुन सकेको छैन। तर नेपालले भने स्वास्थ्य शिक्षा जीवन स्तरका सूचकहरूमा सुधार गर्दै गरिबीको दर र गरिब मानिसको संख्या दुवैमा उल्लेख्य कमी ल्याएको छ। सरकारले नयाँ तथा पुराना सवारी साधन खरिदमा खरिद गर्दा यातायात व्यवस्था कार्यालयमा अनिवार्य उपस्थित हुन नपर्ने गरी सरकारले सहजीकरण गरेको छ। यातायात व्यवस्था विभागका अनुसार यातायात

वाणिज्य तथा सार्वजनिक सभा आदि साधन प्रदान का अभ्यास प्रथम पटक क्रमशारी द्वारा यातायात व्यवस्था कार्यालयमा गरिएको चेक जाँचलाई नै मान्यता दिए पुरुष यातायात व्यवस्था कार्यालयमा गरी चेक जाँच गराउन नपर्ने व्यवस्था गरिएको छ। काली गण्डकी नदीमा आएको पानीले पहुँच मार्ग भगाएपछि अवरुद्ध बनेको बाग्लुङ पर्वत जोड्ने मालडुङ्गा पुल 15 दिनपछि सञ्चालनमा आएको छ। गएको असोज 11 गतेको पार्टीले पुलको पर्वतर्फको बाटो बगाउँदा बाग्लुङ स्थित पश्चिम नेपालका विभिन्न जिल्लाको सिधा यातायात ठप्प भएको थियो। सडक डिभिजन कार्यले सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयासपछि पहुँच मार्ग निर्माण गरी आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको हो। गृहमन्त्री सुदन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गालको खाडीको प्रयास व्यवस्थितको गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ। आज दिउँसो 1 बजे भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो। गृहमन्त्री गुरुङले यही असोज 27 गते बिम्स्टेकको बैठकमा सम्बोधन गर्नुहुनेछ। बैठकमा नेपाल भारत बङ्गलादेश भुटान म्यानमार श्रीलङ्का र थाइल्याण्ड सहित 7 वटा सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुनुहुनेछ। संसदीय समय समिति संयुक्त विभिन्न 13 मित्र हस्तका लागि प्रस्तावित राजदूत विरुद्ध परेका 7 वटा उजुरी बारे उजुरीकर्तासँग छलफल गरेको छ। ताजुनाबाट प्राप्त उजुरी मध्ये भारत चीन अमेरिका

क्रिस्टल क्रिस्टल सम्पर्कमा नरहेकाले उनको विषयमा पत्र प्रक्रिया अघि नबढाएको समितिका सभापति बुधनारायण श्रेष्ठले जानकारी दिनुभयो।

0: निर्देशले नगरपालिकाको पहलमा उद्योग सञ्चालनमा ल्याइएको नगर प्रमुख अमर खड्काले जानकारी दिनुभयो। परम्परागत कोदोलाई पौष्टिक बिस्कुटका रूपमा उत्पादन गरी स्थानीय स्रोत साधनको उपयोग बढाउने र आर्थिक अवसर सिर्जना गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ। पाकिस्तानले श्रीलङ्कालाई दोस्रो टी20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै एकलगामै तीन खेलको श्रृङ्खला जितेको छ। रावलपिन्डीमा भएको खेलमा मार्च सदाकपको 96 र कप्तान साहिब जता रहनको 73 रनको मदतमा पाकिस्तानले 20 ओभरमा 3 विकेट गुमाएर 215 रन बनाएको थियो। जवाफमा श्रीलङ्काले 7 विकेट गुमाएर 133 रन बन्दा मात्रै बनाउन सक्यो। पाकिस्तानका मोहम्मद अमर रहमले 3 विकेट लिए। लगातार दोस्रो जितसँगै पाकिस्तानले श्रृङ्खलामा 2-0 अग्रता बढाउँदै उपाधि आफ्नो नाममा गरेको छ।
1: बाढी आउन सक्ने जोखिम भएका क्षेत्रमा सधैँ सतर्कता अपनाउनुपर्ने
0: विशेष गरी अझै यो नदी तटीय क्षेत्रका नागरिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने
1: सूचना र जानकारी सहितको विषय श्रृङ्खला मिले जुली नेपाली बाढी प्रभावितको मानसिक स्वास्थ्यका लागि अपनाउनु पर्ने सावधानी चिकित्सा मनोविचारको कुराकानी लगायतका सामग्री बाँकी नै छन्।
2: विपदको समयमा घर बस्दै बसोबास स्थल होल्डिङ सेन्टर भन्ने कुनै पनि स्थानमा महिला बालबालिका उपभोक्ता भएका व्यक्ति तपाईँले जोखिममा रहेका व्यक्तिहरूमाथि उत्पीड उपेक्षा विभेद हिंसा यातना तथा यौन दुर्व्यवहार जस्ता

çekiyor. Sen taçını sandığı bir gazetinde

सम्पर्क गर्ने भन्ने पो लागेको छ कि गोर्खाका सिडिओ धर्मेन्द्र प्रसाद भूषाल

आफ्नो मुडा कार्यकर्ता जनप्रतिनिधि अनि प्रहरीलाई खबर गर्न सकिन्छ।

पर एक दुई तीन चार एक सय नम्बरमा फोन गर्न सक्नुहुन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। गोर्खाको आरूघाटमा रेली ब्रिज राखिने भएको छ। गोर्खा र धादिङ जिल्ला जोड्ने पक्की पुलको एउटा भाग आइतबार बिहान बुढी गण्डकी नदीमा आएको पारिले

sabía la pobreza, cansado de toda la vida.

0: सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाढी पहिरोको विकट र जोखिम कम गर्ने विषयमा प्रसङ्ग। भोलिपछि बाढी आएको झन्डै दुई महिना पूर्ण लागेको छ। बाढी प्रभावितको मानसिक स्वास्थ्यमा देखिन सक्ने विचलन र अपनाउनु पर्ने सावधानीका बारेमा चिकित्सा मनोवित डाक्टर पशुपति महलसँग साथी वेद प्रकाश चन्द्रले कुराकानी गर्नुभएको छ।
1: बाढी पीडित भएको ठाउँमा धेरै जस्तो पालिकामा पहिले यो वैदेशिक रोजगारमा गएका परिवारहरूलाई फोकस गर्ने सम्पूर्ण स्वास्थ्य मार्फत सबैले सेवा दिने भनेर राखेको अवस्था हो। त्यो ग्रुप गर्ने हामीले कतिजना छन् भन्दा त्यहाँ 35-36 जना चाहिँ साइन्स रिसर्च काउन्सिलर सरकारको विभिन्न विभागहरू पर्दछ, विभिन्न पालिकाहरूबाट काउन्सिलरहरू चाहिँ त्यो सपोर्ट गर्न त्यहीँलाई सपोर्ट गर्न पनि टिम बनेर कोही लक्षण हुन्छ, कोही नर्कोट हुन्छ, कोही खाली हुन्छ। अब यो बेला त्यो एकजनाले त एउटा पालिका हेर्दैन, अहिले त एउटै कोडा धेरै मान्छे प्रभावित छन् अनि यतिखेर चाहिँ अहिले धेरै चाहिन्छ। अनिवार्य अहिले यो धेरै संस्थाहरू सबैले एउटा नबिगार्ने गरी यसरी गरेर भन्ने मापदण्ड तोकेर राज्यले पनि लगाएको हो। साइकोलोजिकल फर्स्ट एड एउटा अवस्थामा जान्छ, तर त्यसपछि चाहिँ निरन्तर काउन्सिलिङ अलिकति एक्सपिरियन्स काउन्सिलरहरू राखेर अनि क्लिनिकल साइकोलोजिस्ट, साइकियाट्रिस्ट र साइकोलोजिस्टलाई चाहिँ सिकाएर तिनटै दिमाग सुधार्नु, एकजना क्लिनिकल साइकियाट्रिस्ट, एकजना क्लिनिकल साइकोलोजिस्ट र कम्तीमा त्यहाँ भएको एउटा काउन्सिलर छ, अर्को चार पाँचजना काउन्सिलर छ, सबै वडाहरूमा जाने हो। अहिले चाहिँ के गरेर धेरै होल्डिङ सेन्टर स्कुल त्यो जहाँ जहाँ ग्रुप छन् त्यहाँ गरिरहेका जानुहोस्, त्यहाँ बुझ्नुहोस् जहाँ गएको छ त्यसलाई चाहिँ अस्पताल गर्नुपर्ने, एम्बुलेन्स बोलाउनुहोस् भनेर हामीलाई जिल्ला स्वास्थ्यसँग जिल्ला अस्पताल छ एकदम समुदाय गरेर गरेर त्यो केसलाई एम्बुलेन्स बोलाएर
0: मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने व्यक्तिहरू जान पर्यो भने त्यसको कस्तो
1: प्रक्रिया कस्तो हो भने प्रदेशको स्वास्थ्य मन्त्रालय सचिवालयबाट अनुमति लिनु पर्यो, त्यहाँबाट पत्र प्रक्रिया हुन्छ, कुन पालिकामा जाने भन्ने हुन्छ, त्यो पालिकामा जानुभन्दा पहिला जिल्ला स्वास्थ्यमा जानु पर्यो, जिल्ला स्वास्थ्यले त्यो पालिकामा चाहिए हुँदैन भेरिफाई गर्छ, त्यो पालिकाले अब यहाँ चाहिएर छ पठाउनुहोस् भनेपछि त्यहाँ उनीहरूले सर्वेर उनीहरूको लिस्ट राखेर यो मान्छे यहाँ छ भनेर उनीहरूले को को कहाँ कहाँ छ भन्ने लिस्ट छ कि अनि त्यसरी पठाउनु छ अनि त्यो आफू बुझिजाने अनि एउटा ग्रुपमा प्रोग्राम छरिहाल्ने यो प्रवृत्ति चाहिँ हामीले पनि स्थितिले गर्नु हुँदैन। सरकारले त्यहाँ रोक्नुपर्छ है, जिल्ला स्वास्थ्य रोक्नुपर्छ, अस्पताल त अब अस्पतालभित्र मात्रै हेर्ने नगरपालिकाले रोक्नुपर्छ भनेपछि हजुर अलिक बढी

धान वाले चाहिए 25 नाइट्रोजन पर जाते हैं।

0: una pedra sobre la ciudad, me caga.
1: Yes.

0: ಇದ್ದ ವ್ಯಕ್ತಿಗೆ ದೈನಿಕ 5 ಗ್ರಾಮ್ ತಂಬಾಕು ಸೇವನೆಗಳನ್ನು ಉಪಯುಕ್ತವಾಗಿ ಸಲಹೆ ನೀಡಿದ್ದು ಸಹ
1: ನಿಯಮಿತ ಇದ್ದು ರಾಸಾಯನಿಕ ವ್ಯಾಯಾಮದಲ್ಲಿ ಮತ್ತು ಸ್ವಸ್ಥವನ್ನು ಮದಕ್ಕೆ ಸಹ
0: ಸಂತುಲಿತ ಭೋಜನ ಪರ್ಯಾಪ್ತ ನಿಂದ್ರ ಸಕಾರಾತ್ಮಕ ಸ್ವಚ್ಛ ಏನು ಚಿಂತಾ ಸಕಾರಾತ್ಮಕ ಮುಕ್ತ ರಮದ ಮತ್ತು ರೋಗ
1: ಚಾಲೀಸ್ ವರ್ಷ ಕಟಿಪತಿ ನಿಯಮಿತ ಸ್ವಸ್ಥ ಜಾಸ್ತಿಗಳು
0: ಚಿಲ್ಲು ಪದಾರ್ಥ ಮಾತ್ರ ಮಾಸು ಕಮ್ ಖಾವು
2: আজকে আমি পহিলোজনকে
0: पानी रसाउने जमिन भोकको फुलले ढाका फाट्ने वा पहिले फाटेको छ भने ढाका फराकिलो हुने र जमिन ढासिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
2: र पहिलोका पनि लक्षण हुन्छन् नभएको हामीले त पहिलो स्तरको लिएर सम्झेको त सचेतबाट पहिलो जाने सङ्केत थाहा हुने रहेछ है
0: हो नि पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
2: पहिलो जाने सङ्केत थाहा पाए के भन्नु बसेको ठाउँ छोड्न सकिन्न
0: त्यसो भनेर कहाँ हुन्छ पहिलो जाने सङ्केत देख्यो भने तुरन्त सुरक्षित स्थलमा गइहाल्नुपर्छ
2: घरका सरसामान निकाल्नु पर्यो व्यक्तिले
0: यस्तो गल्तीकै झुक्केर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अमल गर्न थाल्नुभयो भने पहिलोका कारण ज्ञान पनि जान सक्छ
2: हो मलाई भनेको कुरा सही हो ज्ञान मात्रै पो त्यसले नभए कि हाम
3: ಪೂರ್ಣ ಸಿಗ

Sahab, sunat-sunat bize ikram.

रेडियो गुरुबाबा एफएम द्वारा जारी प्रसारित संदेश

ਸਮੇਂ ਸਰਕਾਰੀ ਸਰਕਾਰੀ ਚਾਹੇ ਸਰਕਾਰੀ ਚਾਹੇ ਮੌਕਾ ਆਪਸ ਦੇ

समूहले गभर्नमेन्टका

नारी राखेपछि सङ्घीय नीतिहरूले व्यापक रूपमा हवाई उडानहरू फेरि आवृत्त गरेका छन्। पछिल्ला केही दिनहरूमा तीनवटा घातक आक्रमणहरू भएपछि रियादमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलले दोस्रो दिन लगभग सबै उडानहरू स्थगित गरिदिएको छ र पाकिस्तानले खैबर पख्तुनख्वा प्रान्तका मुख्यमन्त्रीलाई उनी र उनको सरकारलाई बर्खास्त गरी स्थानीय आपतकाल घोषणा गरेर हिरासतमा लिएको पुष्टि गरेको छ। आन्तरिक मन्त्रीले रोइटर्सलाई बताए अनुसार सोहेल अफ्रिदी र उनका केही मन्त्रीहरूलाई आइतबार हिरासतमा लिएको छ र केहीले अभियोगको सामना गर्न सक्छन्। अफ्रिदी जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका सहकर्मी हुन् र उनले खानको रिहाईका लागि

समूह को भारवान क्षमता भएको समसेनाले आरएसएस सूचनाले जानकारी दिए।

रेडियो कार्यक्रम बीबीसी हातेवालो सुरु गरेका छौँ। बीबीसी हातेवालो यो 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सकिन्छ। अर्को विषय, काठमाडौँलाई तराईसँग जोड्ने एउटा मुख्य सडक पृथ्वीराज नगरको बहुविषय मुहिम खण्डमा पछिल्लो समय बारम्बार अवरोध देखा परेछ। राज्य उच्च सडक खण्ड बन्द गरेरै मर्मतको काम हुने अधिकारीहरूले बताएका छन्। दसैँ लागिसक्दा डाउहरू सजिलो चाप परे पनि पछिल्ला वर्षा र डेढ महिना अघिको दसवटा बाढीका कारण विभिन्न ठाउँमा उक्त खण्डमा समस्याहरू देखिएको छ। धार्मिकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले भने

0: das ist nicht die Frage, wenn man ein Problem hat, hat der Brief dann mal die Kabine dazu.
1: सुरक्षा सतर्कता बढाइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सरद केसीबाट।

Grazie.

Y de ahí, por

0: समाचारमा भएको व्याकरणका केहीकुरा सिक्न सक्नुहुन्छ। तपाईँले अभ्यास गर्ने पर्याप्त अवसर पनि पाउनुहुन्छ। यो भागमा हामी आफ्ना रुचिमाने कुराहरूमा प्रयोग गरिने केही परावली सिकाउँदैछौँ। पहिला यी व्यक्तिहरूले भनेको कुरा सुन्नुहोस् अनि उनीहरूको रुचि समान छ कि भिन्न छ त्यो छुट्याउनुहोस्।
1: I'm interested in modern art.
2: I'm keen on watching sport, but not that keen on playing it.
3: I'm really into politics.
4: I've recently taken up hiking.
0: Okay, so they all have different interests. Exactly, aadhanik kala modern art bare, exactly rajniti politics bare, exactly hiking bare, and exactly khelkud sport bare kura gare. आफ्नो रुचि व्यक्त गर्न उनीहरूले छुट्टा छुट्टै पढाउने कुरा गर्यो। पहिलो व्यक्तिले आइ एम इन्टरेस्टेड भन्यो। इन्टरेस्टेड पछाडि कुन प्रिपोजिसन आयो त्यो सम्झनुहुन्छ? फेरि होइन, इन्टरेस्टेड पछि इन आउँछ। हामी त्यसपछि नाम जस्तै मोरल आर्ट अथवा आइएजी फर्मको फर्म प्रयोग गर्छौँ। अब अरू केही उदाहरण।
5: I'm interested in dancing. I'm interested in mountain biking.
0: हामीले सुनेको अर्को वाक्यमा आम किन प्रयोग गरेको छ। आफ्नो रुचि बारे कुरा गर्ने यो अर्को तरिका हो। यो पदावली पछि कुन प्रिपोजिसन आएको थियो त्यो सम्झनुहुन्छ? फेरि सुनौ है त।
2: I'm keen on watching sports, but not that keen on playing it.
0: यसपालि यहाँ अरू आयो।

0: apply केही कुरा निकै मन पर्छ भने हामी आमिन टु समथिङ भन्छौँ. ती व्यक्तिले आफूलाई के मन पर्छ भने कति त्यो सम्झनुहुन्छ फेरि है त.
1: तपाईँ
0: पोलिटिक्स जस्तै नाम अथवा आइएनजिआईको प्रयोग गर्न सक्नुहुन्छ. उदाहरणका लागि आई एम रियली इन्टु रिडिङ अबाउट पोलिटिक्स. हामीले सुनेको अन्तिम वाक्य चाहिँ केही भिन्न थियो. त्यसमा आफूले परपरै गर्न थालेको गतिविधिका लागि प्रयोग हुने पदावली थियो. त्यो के थियो सम्झनुहुन्छ फेरि सम्झ. हामी आफूले भर्खरै केही गर्न वा सेटअप हालेको कुरा जनाउन टेकअप प्रयोग गर्छौँ. सेल्फ टेकन अप द गिटार अर्थात् उनले गिटार सिक्न थालेकी छन्. अब केही अभ्यास गरौँ. के तपाईँ आफूलाई अथवा उपन्यास पढ्न मन पर्दैन भन्न सक्नुहुन्छ? एकपटक किन प्रयोग गरेर वाक्य बनाउने प्रयास गर्नुहोस् त. के तपाईँले बनाएको वाक्य पनि यस्तै छ?
1: तपाईँ
0: आफूले भर्खर एउटा अभ्यास सिक्न वा गर्न थाले पार्न सक्नुहुन्छ.

ఖాతే దాచి ఉంటుంది. మీ స్వప్న స్థితి

a mí. Tú quieres hacer una llamada a tu. A los 20 y 20.

लागू पदार्थको एक पटकको परिचय पनि लत र नसिक्स बसेर पढाइ र असर

आफ्ना मुर्गी पाल्न योजना बनाएर ठिक गर्दा चाहिँ मुर्गी बच्चा चाहिँ आधार अनुसारको पार्टी थाहा

स्नेक बाइक नेपाल .org मा आवश्यक जानकारी लिनुहोस्।

Y entonces, para, para, para.